0: नेक्स्ट कॉलर गुरु सोखराज दिखम जैना 0938-3280-495। अस्सलाम वालेकुम जी। वालेकुम अस्सलाम कुर्बान पखैर सोख लकम जैना खैरियत थे अल्हम्दुलिल्लाह। सोख खबर के दिखम जैना ये खुदा चरत तबाम का दस जे के उलाड़े छे डेर जेज कम दन आवागा न चलेगी लग साइड द शा साइड तशे के निज गदन कॉल कट को मो
1: सेब ते खरे
0: खरी ते वाया कना सुविल गोल कुर्बानो
1: बस मजीद अल्हम्दुलिल्लाह नवर साहिब भाई सलाम को जन्नत रखियो شبلو کیم کے سروس والے تاجرین واسے میں چاغت سلام کو تا تا سلام کو نور حالات خری
0: خیر خریت تے خیر واگان چلی گی لگ سائیڈ دشا سائیڈ تشا کی نہیں گندن کال کٹ کو مو
1: سب تے خری
0: خریت تے وایا کنا سو ویل گڑ قربانو
1: بس مزید الحمدللہ نور صاحب بھائی سلام کو زن میرے رکھیو شبلو کیم کے سروس والے تاجرین واسے میں چاغت سلام کو تا تا سلام

देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबई होमोस पर दे नंबर बा निकालो के और दोखपल बीमार दपारा नंबर वाख ले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखोर सरसरा स्ता सुखार पर सवाबई के हम योनुम सलक्रिमुना यो रंग सलदावे और पहाड़ डबिली के लिए जाफरानी जाफरानी जाफरानी हो यो पुख्ता में दादा कुनुमन टोल यो शांति वी नमंग बा फरक संग को फरक पर डबी की नवी फरक पर रंग की नवी और फरक ये वाजे द जाफरान पर लिकलु के हम नवी उम्दा वजह दा बेलडोना ये वाजे योबल जाफरानी क्रीम बाजार तनी दिराउडी बल्कि उड़ान दिखवी बेलडोना जाफरानी क्रीम बेलडोना जाफरानी फेस वॉश कुम्चे दनन रोजे द स्किन केयर द पारा यो जांगड़े इंतखाब दे नोबल जल चसोक दर्द हुआई दाहुम जाफरानी दी ये वाजे तुम तेरे नव पुख्ता नुम जाफरानी दे क फार्मूला हम बेलडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश मुंग द नमूनों पर मुकाबलों की नहीं मुंग द फार्मूले पर फर्क उलाड़ियो बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश तासो दोखपली इलाके द निजदे कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना देर पा आसानी सरा तरला सकोले शे या जमुंग वेबसाइट www.belladona.com.pk विजिट करे خکلا یوازی خیستا مخ نده اصلی خکلا حق دا چه مخمو وزلیگی بلدونا زافرانی کریم بلدونا زافرانی فیس واش کم که چه زافران از انتی اکسیدنت استعمال شویدی او دا کریم و دا پاس با تاستا اصل زافران خکاری نبیا یوازی دا پوستکی پاملرن نه بلکه استاسو دا خکلا او دا مخ دا زلا نوی پی جنگلو بلدونا زافرانی کریم بلدونا زافرانی فیس واش صرف یوش پا استعمال مال کی او پخپل مخ کی واضحا فرق ہوئی نہیں زعفران دلتا زعفران حلتا زعفران ہر چرتا خو پختن میں دادا آیا ہر زعفرانی نم ریختیا ہم زعفرانی میار لری کنا دا بازار پشور پس مزئی فرق پی جنئی بلدونا زعفرانی کریم بلد زعفران مونگ دا فارمولی فرق اڑان دکو بلدونا زعفرانی کریم بلدونا زعفرانی فیس واش اے نم تا مگو رئی ما تا مگو رئی او فارمولی تا مگو رئی د ایلوپیتک او د هومیوپیتک د دوانو علاجونو نه نا امید شوی بیمارانو لپاره د امید زیره حیدر مومن هومیوپیتک جنرل اسپیتال خو په خبر نه بلکې د حیدر مومن هومیوپیتک جنرل اسپیتال برانچ او ستاسو په خار ثوابی کې پرانیست شوی دا که تاسو کې